0: شائع ہونے والے آج کے بیشتر اخباروں نے مغربی بنگال میں بی جے پی قانون ساز پارٹی کی میٹنگ میں سویندو ادھیکاری کو لیڈر منتخب کیے جانے کے بعد ریاست کے اجالا کے طور پر ان کے نام کے اعلان کی خبر کو شہ سرخی بنایا ہے. حلف برداری کی تقریب آج دن میں 11 بجے ہوگی. وزیر اعظم نریندر مودی سمیت سرکردہ لیڈر اس میں شرکت کریں گے. مشترکہ کمانڈروں کی کانفرنس کے آخری دن کمانڈروں سے خطاب کرتے وزیر دفاع راجناتھ سنگھ نے کہا کہ جنگ میں برتری اور دشمن سے آگے رہنے کے لیے حیرت کا عنصر پیدا کریں. انتخابی کمیشن نے اسمبلی انتخابات اور ضمنی انتخابات سے متعلق انڈیکس کارڈ اور شماریاتی اعداد و شمار جاری کیے. ڈی آر ڈی او نے مقامی گلائیڈ ہتھیاروں کے نظام تارا کا کامیاب تجربہ کیا. ان خبروں کو روزنامہ پرتاپ نے پہلے صفحے پر جگہ دی ہے. بھارت اور سنگاپور انسداد دہشت گردی اور سرحد پار جرائم پر مشترکہ ورکنگ گروپ کے 5ویں اجلاس میں دہشت گردی اور سرحد پار جرائم کے لیے تعاون بڑھانے پر متفق. بلس کی صدارت کے دوران بھارت ایم ایس ایم ایز تعاون کو فروغ دینے کی تیاری میں. ان خبروں کو روزنامہ ہندوستان ایکسپریس نے خصوصی طور پر شائع کیا ہے.
1: اور آخر میں خاص خاص خبریں ایک بار پھر. سویندو ادھیکاری آج صبح مغربی بنگال کے پہلے بی جے پی وزیر اعلی کے طور پر حلف لیں گے. وزیر اعظم نریندر مودی اور وزیر داخلہ امیت شاہ حلف برداری کی تقریب میں شرکت کریں گے. تمل ناڈو میں سرکار کی تشکیل کے بارے میں غیر یقینی صورتحال جاری ہے. لیفٹیننٹ جنرل این ایس راجا سبرامنیا کو نیا چیف آف ڈیفنس اسٹاف مقرر کیا گیا ہے. بھارت کے محکمہ موسمیات نے کیرلم، جنوبی اندرونی کرناٹک، تمل ناڈو اور پڈوچیری میں اگلے 2 دن تک موسلادھار بارش کی پیش گوئی کی ہے. اور فٹ بال میں بھارت نے 17 سال تک کی عمر کی خواتین کے ایشیا کپ کے کوارٹر فائنلز میں پہلی بار جگہ بنا کر تاریخ رقم کی ہے. اسی کے ساتھ یہ خبر نامہ ختم ہوا.
2: یہ آکاشوانی دلی کا اندرپرست چینل ہے. میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹز، ڈی آر ایم 810 کلو ہرٹز پر. समय हुआ है 8:45 और 15 सेकेंड. आइए सुनते हैं अगला कार्यक्रम, स्वास्थ्य पत्रिका हमारी सेहत.
3: आकाशवाणी दिल्ली से प्रस्तुत है कार्यक्रम स्वास्थ्य पत्रिका हमारी सेहत. स्वास्थ्य पत्रिका हमारी सेहत के सभी श्रोताओं का हार्दिक स्वागत और अभिनंदन. स्वीकार करें शालिनी मित्तल का नमस्कार. आज के अंक में शामिल है वर्ल्ड थैलेसीमिया दिवस पर जानकारी, बातचीत डॉक्टर तुलिका सेठ से जो अखिल भारतीय आयुर्विज्ञान संस्थान नई दिल्ली में हेमाटोलॉजी विभाग में प्रोफेसर हैं, और एक थैलेसीमिया मेजर पेशेंट निष्ठा से दी गई एक जानकारी, और उसके बाद सुनिए एक भेंटवार्ता ग्रीष्म ऋतु और आयुर्वेद. जानकारी देंगी श्याम प्रिया. दोस्तों, दुनिया भर में 8 मई को विश्व थैलेसीमिया दिवस का आयोजन किया जाता है. इस दिवस के आयोजन का प्राथमिक लक्ष्य थैलेसीमिया जैसे गंभीर अनुवांशिक विकार और इससे पीड़ित रोगियों के संघर्ष के संबंध में जागरूकता बढ़ाना है. साथ ही ये दिवस पीड़ितों के जीवन को बेहतर बनाने के लिए समर्पित डॉक्टरों और अन्य चिकित्सा कर्मियों तथा इस रोग के उन्मूलन की दिशा में कार्य कर रहे वैज्ञानिकों का भी सम्मान करता है. विश्व थैलेसीमिया दिवस, इस पर विशेष जानकारी हमने प्राप्त की डॉक्टर तुलिका सेठ से जो अखिल भारतीय आयुर्विज्ञान संस्थान नई दिल्ली में हेमाटोलॉजी विभाग में प्रोफेसर हैं. आइए इनसे जानते हैं थैलेसीमिया के बारे में.
4: थैलेसीमिया एक खून की बीमारी है. ये जेनेटिक है. इसका अर्थ है कि माता पिता दोनों को थैलेसीमिया कैरियर या थैलेसीमिया ट्रेट होता है, और उसके कारण बच्चे में थैलेसीमिया मेजर हो सकता है. ये कैसे होता है, इसमें अगर माता पिता दोनों थैलेसीमिया कैरियर हैं, तो हर प्रेगनेंसी में 25% खतरा होता है कि एक बच्चा हो जिसको थैलेसीमिया मेजर है. 75% चांस है कि बच्चे नॉर्मल हो. इसलिए कई परिवारों में दोनों माता पिता थैलेसीमिया ट्रेट हैं, फिर भी बच्चे नॉर्मल हो सकते हैं. बट क्योंकि खतरा है, अगर आपको जानकारी हो जाती है तो अवश्य प्रेगनेंसी के दौरान टेस्ट कर सकते हैं कि होने वाला बच्चा थैलेसीमिया मेजर है या नहीं. थैलेसीमिया मेजर के जो बच्चे होते हैं जब पैदा होते हैं उस समय नॉर्मल होते हैं, और जैसे जैसे बड़े होते जाते हैं, क्योंकि जो खून बच्चे में होता है माँ के पेट के अंदर वो करीब 1 साल के बाद वो परिवर्तित हो जाता है अडल्ट खून में. तो ये जो चेंज होता है ये लगभग 6 महीने के बाद होने लगता है. तो जनरली बच्चे पैदाइश के समय नॉर्मल होते हैं, और 6 महीने के बाद ही

0: बुलेटिन समाप्त हुआ। नमस्कार।
1: ये आकाशवाणी दिल्ली का इंद्रप्रस्थ चैनल है। मीडियम वेव 366.3 मीटर अर्थात 819 किलोहर्ट्ज़, डीआरएम 810 किलोहर्ट्ज़ पर। आइए श्रोताओं, अब सुनते हैं अगला कार्यक्रम मुशायरा।
2: सामईन की खिदमत में फरहीन इकबाल का पुरखलूस आदाब। सामईन, अल्फाज को तरतीब देकर वजन के साथ पेश करने को ही शायरी नहीं कहा जा सकता, बल्कि शायरी में बुलंद ख्याली और रमजियत भी जरूरी है। यानी जो बात शेर में कही गई है उसका लहजा शायराना हो, जाहिरी तौर पर जो शेर का मफहूम समझ में आ रहा है उसके हकीकी मायने उससे किसी कदर बुलंद हों और कारी या सामे अपने बेदार जहन से फौरन समझ जाए कि शेर में जो बात कही गई है वो किन माने में कही गई है। यही शेर की खूबी भी है। ये भी हकीकत है कि शायरी ऐसा फन है कि किसी को सिखाया नहीं जा सकता, बल्कि ये जज्बात और एहसासात के नतीजे में किसी शख्स पर इल्हाम की शक्ल में उतरती है। वो जज्बात खुशी और मुसर्रत के भी हो सकते हैं और अफसरदगी के भी। समय आइए सुनते हैं मुशायरा। आज के मुशायरे की निजामत कर रहे हैं जनाब तसनीफ हैदर।
3: आकाशवाणी के इस मुशायरे में आप सभी का खैर मकदम है। आज हमारे साथ यहाँ मौजूद हैं शहबाज रिजवी, उसामा जाकिर, विपुल कुमार और खाकसार तसनीफ हैदर। आइए इस मुशायरे की इब्तिदा करते हैं शहबाज रिजवी साहब के कलाम से। मैं उनसे दरख्वास्त करूंगा कि अपना कलाम हम सबको सुनाएं।
4: बहुत शुक्रिया तसनीफ भाई। एक गजल से चंद अशार समाप्त करें। धूप ढल जाती है, साये पे जवाल आता है, मिटने लगता हूँ तो बनने का ख्याल आता है। रात कट जाती है आंखों को चरागां करते, रात कट जाती है आंखों को चरागां करते, दिन निकलता है तो चेहरे पे जमा लाता है।
5: वाँ वाँ वाँ।
4: दिन निकलता है तो चेहरे पे जमा लाता है। पहले उड़ता है मोहब्बत के चमन में तन्हा, पहले उड़ता है मोहब्बत के चमन में तन्हा, फिर किसी शाम बहुत होके निढाल आता है। फिर किसी शाम बहुत होके निढाल आता है। पहले जम जाता है आंखों के दरीचे में कहीं, फिर मेरे खून में यकदम से उछाल आता है। जंगलों से जो गुजरता हूँ तो आती है सदा, पेड़ पौधों को भी रोने का कमाल आता है। मैं चला जाता हूँ सयाद का साथी बनकर, मैं चला जाता हूँ सयाद का साथी बनकर, पीछे पीछे मेरे सयाद का जाल आता है।
3: अरे वाँ वाँ वाँ। फिर से पढ़िए।
4: पीछे पीछे मेरे सयाद का जाल आता है, मैं चला जाता हूँ सयाद का साथी बनकर,
3: क्या बात है।
4: पीछे पीछे मेरे सयाद का जाल आता है। धूप ढल जाती है, साये पे जवाल आता है, मिटने लगता हूँ तो बनने का ख्याल आता है।
5: वाह वाह, क्या अच्छी गजल है।
4: बहुत शुक्रिया। और एक गजल देखे के, ऐ मेरी बादे सबा चल तो जरा जेरे नगी,
5: चल तो
4: जरा जेरे नगी, शहर इफलाक से लौटे हैं अभी खाक नसी।
3: क्या बात है,
5: बहुत अच्छे।
4: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग,
3: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग,
4: अपने जलने पे हूँ नादिम के मेरे शहर के लोग, बस चरागों को समझते हैं सितारों को नहीं।
3: क्या
4: बस चरागों को समझते हैं सितारों को नहीं। ये जो रोने की सदा आती है दीवारों से,
3: ये जो रोने की सदा आती है दीवारों से,
4: मेरी आवाज पे आवाज लगाती हो कहीं, मेरी आवाज पे आवाज लगाती हो कहीं, हाथ छूटा तो कलेजे से लगी हिजर की धूप,
3: हाथ छूटा तो कलेजे से लगी
5: कलेजे से लगी हिजर की धूप,
4: रंग बिखरे तो नजर आई मुझे मेरी जमीन। रंग बिखरे तो नजर आई मुझे मेरी जमीन, ख्वाब टूटा तो खुले आंख के शह पर मुझ पे, ख्वाब टूटा तो खुले आंख के शह पर मुझ पे, नींद आई तो उड़ा दूर खलाओं में कहीं, नींद आई तो उड़ा दूर खलाओं में कहीं, याद रहता ही नहीं मुझको तेरे घर का पता, ढूंढता फिरता हूँ मैं अपना खुदा अपनी जबीं। بہت شکریہ. اور ایک غزل دیکھیں کہ تحلیل ہوئے جاتے ہیں آواز کے سم میں.
3: تحلیل ہوئے جاتے ہیں آواز کے سم میں.
5: آواز کے سم میں
4: طائر تو چلے آئے تھے گندم کے بھرم میں.
3: طائر
4: تو چلے آئے تھے گندم کے بھرم میں.
3: بہت اچھا شہباز.
4: آواز لگاتی ہے مجھے میری خاموشی. آواز لگاتی ہے مجھے میری خاموشی اور شور مچاتی ہے سبا دیدے نم میں.
3: کیا ہوا
4: اور شور مچاتی ہے سبا دیدے نم میں. تنہائی چلی آئی تھی ایک روز میرے گھر. اب خاک اڑاتی ہے میرے دستے علم میں. خاک اڑاتی ہے میرے دستے علم میں. جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب.
3: جو لوگ مجھے ڈھونڈنے
4: نکلے تھے انہیں اب. سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں. جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب. سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں. ہم کیسے یہاں خواب کے انبار لگاتے. ہم کیسے یہاں خواب کے انبار لگاتے. آنکھیں تو لگا رکھی تھی ویران شکم میں. آنکھیں تو لگا رکھی تھی. اور آخر میں غزل اور دیکھ لیں کہ زمین سے دیکھتے رہتے ہیں آسمان کا دکھ. ہمارے دکھ سے بڑا تو نہیں جہان کا دکھ. بدن سرائے سے آتی ہے بے نوا چیخیں. ہماری روح میں پنہا ہے اس مکان کا دکھ. ہماری روح میں پنہا ہے اس مکان کا دکھ. دکھائے پھرتے رہو سب کو چاک دامانی. دکھائے پھرتے رہو سب کو چاک دامانی. چھپائے پھرتے رہو سب سے صاحبان کا دکھ. چھپائے پھرتے رہو سب سے صاحبان کا دکھ. نشستیں ختم ہوئی اور چراغ بجھنے لگے. سمجھ میں آئے گا کس کو چراغ دان کا دکھ. ضرورتوں کے مطابق گھٹے بڑھائے گئے. مکان دل سے جڑا ہے یہاں زمان کا دکھ. چڑھو پہاڑ تو پتھر بھی پاؤں چومیں گے. اترنے والے سے پوچھو کبھی ڈھلان کا دکھ.
5: بہت اچھا شعر.
4: چڑھو پہاڑ تو پتھر بھی پاؤں چومیں گے. اترنے والوں سے پوچھو کبھی ڈھلان کا دکھ. درخت کاٹنے والوں کبھی سنو تو سہی. درخت کاٹنے والوں کبھی سنو تو سہی. پرندے بولتے رہتے ہیں بے زبان کا دکھ. پرندے بولتے رہتے ہیں بے زبان کا دکھ. ایک غزل اور دیکھ لیں. میں خوش ہوں میرے پاس یہ تنہائی بہت ہے.
3: میں خوش ہوں میرے پاس یہ تنہائی بہت ہے.
4: مجھ کو میرے ہونے کی ہی رسوائی بہت ہے. مجھ کو میرے ہونے کی ہی رسوائی بہت ہے. اس آنکھ سے کہتا ہوں میرا دل نہ ٹٹولے.
3: اس آنکھ سے کہتا ہوں میرا دل نہ ٹٹولے.
4: اس دل میں چبھے تیر کی گہرائی بہت ہے. اس دل میں چبھے تیر کی گہرائی بہت ہے. پتھر پہ اگا رکھا ہے اس دل کا سبوچا. پتھر پہ اگا رکھا ہے اس دل کا سبوچا. کھلنے کے لیے درد کو پروائی بہت ہے. کھلنے کے لیے درد کو پروائی بہت ہے. کب میں نے کہا تجھ سے میرے سر پہ رہے ہاتھ. کب میں نے کہا تجھ سے میرے سر پہ رہے ہاتھ. کو تیرے چادر کی چوتھائی بہت ہے. اس شوخ کے ہاتھوں سے جلا بھی ہوں بجھا بھی. اپنا ہے کبھی وہ کبھی ہر جائی بہت ہے. تم چاہو تو ایک پھول مجھے پھینک کے مارو. تم چاہو تو ایک پھول مجھے پھینک کے مارو. دیکھو میری مٹی ابھی پتھرائی بہت. تم چاہو تو ایک پھول مجھے پھینک کے مارو.
5: کیا کہنے.
4: دیکھو میری مٹی ابھی پتھرائی بہت.
3: بہت اچھے. جو لوگ مجھے ڈھونڈنے نکلے تھے انہیں اب. سب ڈھونڈنے نکلے ہیں میرے نقش قدم میں. سامعین ابھی آپ سن رہے تھے شہباز رضوی کو. بڑے ہی عمدہ اشعار سے انہوں نے ہمیں نوازا. اب میں یہاں موجود شعرا کی اجازت سے اپنا کلام پڑھنا چاہوں گا. مطلع پیش خدمت ہے. نہ تیرے پاس کوئی سنگ ہے نہ سر سائیں.
4: نہ تیرے پاس کوئی سنگ ہے سر سائیں.
3: نہ تیرے پاس کوئی سنگ ہے نہ سر سائیں. چلا ہے دھن میں محبت کی تو کدھر سائیں. چلا ہے دھن میں محبت کی تو کدھر سائیں. نکل کے دیکھ کبھی وحشتوں کے صحرا سے.
5: نکل کے دیکھ کبھی
3: وحشتوں کے صحرا سے. تجھے بنانا ہے سچ مچ کا ایک گھر سائیں. تجھے بنانا ہے سچ مچ کا ایک گھر سائیں. اور ذرا سی ٹھیس سے مل جائے گا یہ مٹی میں. ذرا سی ٹھیس سے مل جائے گا یہ مٹی میں. تیرا بدن ہے کوئی کان

0: के लीडर शुभेंदु अधिकारी ने आज रियासत के वजीर आला के तौर पर हलफ लिया। इस तरह उन्होंने रियासत में पहली बीजेपी सरकार की कमान संभाली है। गवर्नर आरएन रवि ने जनाब शुभेंदु अधिकारी को कोलकाता के ब्रिगेडियर परेड ग्राउंड्स में एक शानदार तकरीब में ओहदे और राजदारी का हलफ दिलाया। वजीर आला के हमरा 5 काबीना वजीरों ने भी हलफ लिया। इनमें दलीप घोष, अग्नि मित्रा पाल, अशोक कीर्तनिया, निश्चित परमाक और किजरम तद्दू शामिल हैं। हलफ बरदारी की तकरीब में वजीर आजम नरेंद्र मोदी, मरकजी वजीर दाखिला अमित शाह, वजीर दिफा राजनाथ सिंह, एनडीए और बीजेपी की सरकार वाली रियासतों के वजीर आला, भारतीय जनता पार्टी के सदर नितिन मैन और पार्टी के दीगर रहनुमा भी मौजूद थे। मगरब बंगाल असेंबली इंतखाबात में बीजेपी ने 207 सीटें जीती हैं, जबकि तृणमूल कांग्रेस को 80 सीटें मिली हैं। तृणमूल कांग्रेस रियासत में पिछले 15 साल से इख्तदार में थी। इधर मगरब बंगाल कानून साज असेंबली के नए मुंतखब अरकान विधानसभा में 13 मई को हलफ लेंगे। तमिलनाडु में वित्री कड़गम टीवी के पार्टी के सरबराह जोसेफ विजय ने आज चेन्नई में लोक भवन में गवर्नर राजेंद्र विश्वनाथ आलेकर से मुलाकात की और 120 सरकारी असेंबली की हिमायत के साथ सरकार बनाने का दावा पेश किया। हमारे नामा निगार ने बताया कि रियासत के गवर्नर राजेंद्र विश्वनाथ आलेकर कल सुबह 10 बजे चेन्नई के जवाहरलाल नेहरू इंदौर स्टेडियम में जोसेफ विजय और उनकी काबीना को हलफ दिलाएंगे। हालिया असेंबली इंतखाबात में टीवी के पार्टी 108 सीटें जीतकर वाहिद सबसे बड़ी पार्टी बनकर उभरी थी, जबकि सरकार बनाने के लिए 234 रुकनी तमिलनाडु असेंबली में अक्सरियत के लिए 118 सीटों की जरूरत है। पार्टी ने कहा है कि वीसीके और आईयूएमएल दोनों ही पार्टियों ने सरकार की तश्कील के लिए अपनी गैर मशरूत हिमायत का ऐलान किया है। जोसेफ विजय 2 असेंबली हलकों से चुनाव जीते थे, इसलिए उन्हें 1 सीट छोड़नी होगी। इस तरह टीवी के पार्टी के अरकान की तादाद 107 रह जाएगी। हिमायत करने वाली पार्टियों के अरकान असेंबली की मजमूई तादाद 13 हो गई है। इनमें कांग्रेस के 5 अरकान जबकि सीपीआई, सीपीआईएम, वीसीके और आईयूएमएल के 2-2 अरकान असेंबली शामिल हैं। हुकूमत ने कौमी पंचायत अवार्ड 2025 के फातिहीन का ऐलान कर दिया और इस एजाज के लिए मुल्क भर से 42 पंचायतों को मुंतखब किया है। पंचायती राज की वजारत ने मुत्तला किया कि अवार्ड पेश किए जाने की तकरीब आइंदा माह की 3 तारीख को नई दिल्ली में होगी। वजारत के मुताबिक कर्नाटक को सबसे ज्यादा अवार्ड मिले हैं और उसकी 6 पंचायतों को मुंतखब किया गया है, जिसके बाद आंध्र प्रदेश और उड़ीसा की 5-5 पंचायतें चुनी गई हैं। दिफा के वजीर मुल्कत संजय सेठ ने आज नई दिल्ली में AIOS मुसल्ला अफवाह से मुतालिक ऑर्थोलॉजी अपडेट 2026 के इफ्तिताह के दूरदराज कॉन्फ्रेंस का इनकाद आंखों के अमराज की कुल हिंद अंजुमन के साथ इश्तराक में नई दिल्ली के आर्मी हॉस्पिटल के महकमा अमराज चश्म की जानिब से किया जा रहा है। इसमें भारत और बैरून मुल्क से फौज के आंखों के अमराज के माहरीन और दीगर सिविलियन माहरीन आंखों के अमराज के सिलसिले में तहकीक इख्तिरात तिब्बी महारत के सिलसिले में एक मुश्तरका प्लेटफॉर्म पर यकजा हो रहे हैं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत ने ओडिशा में डॉक्टर एपीजे अब्दुल कलाम जजीरे से MIRV निजाम के साथ जदीद तर्ज के अग्नि मिसाइल की कामयाब आजमाइश की है। एक सोशल मीडिया पोस्ट पर वजारत दिफा ने कहा कि इस तरह के पेलोड्स के साथ इस मिसाइल का तजर्बा किया गया। इसमें बहरीन के खित्ते में एक वसी जोग्राफियाई इलाके में फैले हुए मुख्तलिफ अहदाफ को निशाना बनाया गया। वजीर दिफा राजनाथ सिंह ने MIRV सलाहियत वाले अग्नि मिसाइल की कामयाब आजमाइश पर दिफाई तहकीक और तरक्की की तंजीम DRDO, भारतीय फौज और सनत की सताइश की है। जनाब सिंह ने कहा कि इससे बढ़ते हुए खतरात के खिलाफ मुल्क की दिफाई तैयारियों में नुमाया इजाफा होगा। वजीर आजम नरेंद्र मोदी कल कर्नाटक और तेलंगाना का दौरा करेंगे। तकरीबन सुबह 11 बजे वजीर आजम बेंगलुरु में द आर्ट ऑफ लिविंग की 45वीं सालगिरह तकरीबात में शिरकत करेंगे। इसके बाद वजीर आजम नरेंद्र मोदी हैदराबाद जाएंगे, जहां वो तेलंगाना में तकरीबन 9400 करोड़ रुपए मालियत के मुख्तलिफ तरक्याती प्रोजेक्टों का संग बुनियाद रखेंगे और इफ्तिताह करेंगे। वजीर आजम मोदी गुजरात का भी दौरा करेंगे जो कल से शुरू होगा। पीर के रोज वजीर आजम नरेंद्र मोदी सोमनाथ मंदिर का आहिया की 75वीं सालगिरह के मौके पर सोमनाथ अमृत महोत्सव में शिरकत करेंगे। وزیر اعظم نریندر مودی نے 11 سال پہلے NDA سرکار کی جانب سے شروع کی گئی سماجی سیکورٹی پینشن کی اہم اسکیموں کے اثرات کو اجاگر کیا ہے. ان میں پی ایم جیون جیوتی بیمہ یوجنا، پی ایم سرکشا بیمہ یوجنا اور اٹل پینشن یوجنا شامل ہیں. جناب مودی نے کہا ان اقدامات سے ملک کے عوام کے لیے عظمت و وقار، یقین دہانی اور مالی سیکورٹی کو یقینی بنانے کے سرکار کے عہد کی عکاسی ہوتی ہے. انفورسمنٹ ڈائریکٹریٹ ED نے ہیمپٹن اسکائی ریئلٹی لمیٹڈ سے وابستہ منی لانڈرنگ کیس کے سلسلے پنجاب کابینہ کے وزیر سنجیو اروڑا کو گرفتار کر لیا ہے. اس سے قبل ED نے اس کیس کے سلسلے میں دلی، گروگرام اور چندی گڑھ میں 5 مقامات پر چھاپے مارنے کی کارروائی انجام دی تھی. کالے دھن کو جائز شکل دینے کی روک تھام کے سن 2002 کے ایکٹ کی فوجداری دفعات کے تحت یہ کارروائی کی گئی ہے. ایجنسی نے بتایا کہ اس کیس کا تعلق 100 کروڑ روپے سے زیادہ مالیت کے موبائل فون کی فرضی GST خرید کے ذریعے مبینہ طور پر بڑے پیمانے کی منی لانڈرنگ اور دبئی سے ناجائز رقومات کی بھارت منتقلی سے ہے. مرکزی جانچ بیورو CBI نے ریلائنس ADA گروپ کی کمپنی کے خلاف درج کیے گئے 3 کیسوں کے سلسلے ممبئی میں 17 مقامات پر تلاشی کی کارروائی انجام دی. CBI کے مطابق تلاشی کی کارروائی ان کمپنیوں کے ڈائریکٹروں کے رہائش گاہوں کے ساتھ ساتھ ان کے ذیلی کمپنیوں کے دفاتر پر بھی کی گئی جن کے کھاتوں کا استعمال بینک فرض کو منتقل کرنے کے لیے کیا گیا تھا. ایجنسی نے کہا کہ اس کارروائی کے نتیجے میں قابل اعتراض دستاویزات قبضے میں لی گئی ہیں. CBI نے کہا گزشتہ کچھ مہینے کے دوران سرکاری ملکیت کے مختلف بینکوں اور LIC کی جانب سے درج کرائی گئی شکایتوں کی بنیاد پر انیل امبانی کے سربراہی والے ریلائنس گروپ کے خلاف 7 کیس درج کیے ہیں. امریکہ نے کہا ہے کہ مجوزہ 14 نکاتی فریم ورک پر ایران کے باضابطہ جواب کا انحصار کر رہا ہے جس کا مقصد علاقائی مہاجرت کو پھیلنے سے روکنا ہے. مغربی ایشیا کے خطے میں فوجی اور سیاسی کشیدگی کا سلسلہ بھی جاری ہے. آج چین کے شنگھائی میں تیراندازی عالمی کپ سن 2026 کے دوسرے مرحلے کے تحت مردوں کے انفرادی کمپاؤنڈ مقابلے میں ساحل جادھو نے کانسی کا تمغہ جیتا. مہاراشٹر کے 25 سالہ تیر انداز نے ڈنمارک کے سرفراز کھلاڑی اور کوچ مارٹن ٹینسبو کو 147-144 کے اسکور سے ہرا کر کانسی کا تمغہ جیتا اور بھارت کو جاری ٹورنامنٹ میں پہلا تمغہ دلایا. گزشتہ برس بھارت نے شنگھائی میں 5 کمپاؤنڈ تمغے جیتے ہیں. آخر میں اس بلٹن کی خاص خبریں ایک بار پھر. سوبندو ادھیکاری نے مغربی بنگال کے پہلے BJP وزیر اعلی کی حیثیت سے حلف لیا. 5 ارکان اسمبلی نے بھی کابینہ وزیر کے طور پر حلف لیا. تمل ناڈو میں TVK پارٹی کے سربراہ جوزف وجے نے کانگریس، VCK، IUML اور بائیں بازو کی پارٹیوں کی حمایت کے ساتھ سرکار بنانے کا دعویٰ پیش کیا ہے. وہ کل وزیر اعلی کے عہدے کا حلف لیں گے. بھارت نے MIRV نظام کے ساتھ جدید طرز کے اگنی میزائل کی کامیاب آزمائش کی ہے. وزیر اعظم نریندر مودی کل کرناٹک، تلنگانہ کے دن بھر کے دورے میں کئی ترقیاتی پروجیکٹوں کا آغاز کریں گے. انفورسمنٹ ڈائریکٹوریٹ نے منی لانڈرنگ کیس میں پنجاب کابینہ کے وزیر سنجیو اروڑا کو گرفتار کر لیا. تیر اندازی میں شنگھائی ورلڈ کپ اسٹیج 2 میں مردوں کے انفرادی کمپاؤنڈ مقابلے میں بھارت کے ساحل جادھو نے کانسے کا تمغہ جیتا ہے. آکاشوانی سے خبروں کا بلٹن اب ختم ہوا.
1: یہ آکاشوانی کی اردو سروس ہے. میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن AIR اور DD Fridge پر ہماری نشریات جاری ہیں اور ساتھ ہی ساتھ پروگرام جاری ہے تعمیل ارشاد. تو اگلا نغمہ آپ تمام سامعین کی نظر غزل ہے، طلعت محمود اور سریا کی گائی ہوئی. فلم ہے مرزا غالب.